0: ते हक बिला खौफ व खतर पेश करते थे। जो लोग कबूल कर लो उन्हें जन्नत की नवेद मिलती है और मुनकरीन के लिए बुरे अंजाम का पैगाम होता है। हाँ, इनके बुरे अंजाम की बिना पर उन दाया ने हक जब उन्होंने दावत की जिम्मेदारी अदा कर ली तो इन पर कोई गिरफ्त नहीं है। अब आगे जो आयत आ रही है ये इन दिनों हम पर बहुत फिट होती है। पहले आपको इस आयत का मतलब बयान कर दें। मतलब ये है कि दरअसल जो जहला हैं, जिनके पास सही इल्म नहीं, जो हक के तालिब नहीं, वो नाराज होते हैं उन लोगों से जो हक के तालिब होते हैं, जो सच्चे तालिब हक हैं। इरशाद खुदावंदी है, वलन तरदा अंकल यहूद वलन नसारा हत्ता तत्तबिया मिल्लतहुम। यहूद और ईसाई तो आप हरगिज़ राजी ना होंगे जब तक आप उनके तरीके पर न चलने लगे। قل ان هدى الله هو الهدى, आप उनसे साफ कह दीजिए कि हिदायत का रास्ता तो बस वही है जो अल्लाह ने बताया है। ولئن اتبعت اهواءهم بعد الذي جاءك من العلم ما لك من الله من ولي ولا نصير, और अगर आप इल्म आने के बाद उनकी ख्वाहिशात की पैरवी करेंगे तो आपको अल्लाह से बचाने वाला कोई हामी व नासिर न होगा। الذين آتيناهم الكتاب يتلونه حق تلاوته أولئك يؤمنون به ومن يكفر به فأولئك هم الخاسرون, جن لوگوں کو ہم نے کتاب دی ہے وہ اسے اس طرح پڑھتے ہیں جیسا کہ پڑھنے کا حق ہے, حقیقت میں یہی لوگ اس پر ایمان لاتے ہیں, جو اس کتاب کا انکار کرتے ہیں تو ایسے ہی لوگ خسارہ اٹھانے والے ہیں۔ اب ولن ترضى عنك اليهود ولا النصارى, یہ جو آیت ہے اس آیت میں یہود و نصارہ کی جو ناراضی کی بات آئی ہے, جن کی ناراضی کا سبب یہ نہیں کہ وہ سچے طالب حق ہیں اور تم نے ان کے سامنے حق کو واضح کرنے میں کچھ کمی کی ہے, وہ تو اس لیے تم سے ناراض ہیں کہ تم نے اللہ کی آیات اور اس کے دین کے ساتھ وہ منافقانہ اور بازی گرانہ طرز عمل کیوں نہ اختیار کیا۔ دین کے اصول احکام کو اپنے تخیلات یا اپنی خواہشات کے مطابق ڈھالنے میں اس دیدہ دلیری سے کیوں کام نہ لیا, وہ ریاکاری کیوں نہ کی جو خود ان کا اپنا شیوا ہے۔ لہذا انہیں راضی کرنے کی فکر چھوڑ دو, کیونکہ جب تک تم ان سے رنگ ڈھنگ نہ اختیار کر لو دین کے ساتھ وہی معاملہ نہ کرنے لگو جو خود یہ کرتے ہیں اور عقائد و اعمال کی انہیں گمراہیوں میں مبتلا نہ ہو جاؤ جن میں یہ مبتلا ہیں, اس وقت تک ان کا تم سے راضی ہونا محال ہے۔ یہاں ملت سے مراد وہ دین نہیں جو تورات میں انجیل میں مذکور ہے, بلکہ وہ دین ہے جس میں وہ سب خرافات بھی شامل ہیں جنہیں ان لوگوں نے دین سمجھ رکھا ہے اور وہ رنگ ڈھنگ بھی جو یہ لوگ اختیار کیے ہوئے ہیں۔ لہٰذا انہیں خوش رکھنے کی فکر چھوڑ دیجئے, کیونکہ جب تک آپ عقائد و اعمال کی انہیں گمراہیوں میں مبتلا نہ ہو جائیں جن میں یہ پڑے ہوئے ہیں, اس وقت تک ان کا آپ صلی اللہ علیہ وسلم سے راضی ہونا محال ہے۔ یہ ہے اس آیت کا مطلب۔ اب اگلی آیت کی شروعات ہوتی ہے الذین آتیناہم الکتاب یتلونہ حق تلاوتہ, یہاں سے اب اس آیت سے کچھ الگ شخصیت کی بات شروع ہوتی ہے۔ پہلے تو اہل کتاب کے ناخلف لوگوں کے مذموم اخلاق و کردار کی ضروری تفصیل آئی ہے, اس کے بعد چند صالح لوگ, اچھے کردار کے جو لوگ تھے ان کی بات آ رہی ہے اس آیت میں, ان کی خوبیاں اور ان کے مومن ہونے کی خبر دی جا رہی ہے۔ ان میں عبداللہ بن سلام رضی اللہ عنہ اور ان جیسے دیگر افراد ہیں جن کو یہودیوں میں سے قبول اسلام کی توفیق ملی۔ تو یہاں یہ بات کلیئر ہے, واضح ہے کہ جن اہل کتاب نے تورات, یعنی حقیقی جو تورات تھی نہ کہ تحریف شدہ, اس کی تلاوت کا حق ادا کیا, انہیں وہاں سے بھی روشنی ملی, پھر وہی روشنی انہیں قرآن حکیم میں ملی جو اللہ تعالیٰ کی آخری کتاب ہے اور خاتم النبیین محمد صلی اللہ علیہ وسلم پر نازل کی گئی ہے۔ وَمَن يَكْفُرْ بِهِ فَأُولَئِكَ هُمُ الْخَاسِرُونَ, اور جو کوئی کفر کرتا ہے اس کتاب کے ساتھ بس وہی خسارہ پانے والے ہیں۔ تو بات یہ بنی کہ حقیقی علم و معرفت کا سرچشمہ وحی الہی ہے جو انسانوں کو انبیاء کرام کے ذریعے حاصل ہوا, اور دو ٹوک الفاظ میں انسانوں کی گمراہی کا سبب خواہشات کی پیروی کو کہہ سکتے ہیں ہم۔ شیطان کی سر توڑ کوشش یہ ہوتی ہے کہ وہ انسانوں کو ہدایت الہی سے محروم کر دے۔
1: آئیے فلاح اشرف الزمان کے ساتھ سنیے Pearls of the Quran, صرف FM 107
0: پر۔ اسی طرح جو غیر مسلم ہے, غیر مسلم کی گمراہی کا سبب بھی خواہشات نفس کی پیروی بنا, جیسا کہ یہود و نصارہ کی بات اگر کریں, उन्होंने शैतानियत इख्तियार कर ली और इस गुमराही में दूसरों को भी शामिल करने की सही जस्तजु करते रहे, जैसे कि हमें सीरत में मिलता है। आयत में हमें पुरवाज़ अल्फाज में बताया जा रहा है, वलन तरदा अंकल यहूद वलन नसारा हत्ता तत्तबिअ मिल्लतहुम, यहूद व नसारा हरगिज राजी ना होंगे जब तक कि आप उनके हम नवा और साथी न बन जाए। लन यहाँ इस्तेमाल किया गया वलन तरदा, तो इस लफ्ज़ लन में वलन तरदा यहाँ एक यानी हमेशगी की तरफ इशारा है, दवाम की तरफ इशारा है। यहाँ इस बात की वजाहत हो रही है कि ये कभी भी राजी ना होंगे, वलन तरदा मुहाल है, और यही बात हम सब आज अपनी आंखों से भी कर रहे हैं। मगर अफसोस कि मुसलमान अल्लाह की किताब को छोड़कर गफलत का शिकार हो रहे हैं, जिसके नतीजे में ये रसवाई और जिल्लती है। समय कराम हमारे पास तो इल्म हकीकी कुरान हकीम मौजूद है, सीरत तैयबा सल्लल्लाहु अलैहि वसल्लम भी है। इस कीमती सरमाया से सर्फ नज़र करके कामयाबी कैसे मुमकिन है? जहाँ तक तिलावत किताब के हकूक़ के हवाले से बात है, इसका ताल्लुक़ है, तो उसे कल्ब सलीम के साथ तदब्बुर फिक्र करते हुए हिदायत और रहनुमाई के लिए पढ़ा जाए और उसके हकाम पर सिद्क दिल से अमल पैरा होने की हर मुमकिन कोशिश की जाए। अल्लाह ताला की तरफ से इखलास की राह इख्तियार करने वालों को ही हिदायत व इस्तकामत नसीब होती है। अगली आयत में एक मरतबा फिर बनी इसराइल को खिताब करके बताया जा रहा है, या बनी इसराइल उज़्कुरू निअमती अल्लती अनअमतु अलैकुम व अन्नी फद्दलतुकुम अलल आलमीन, ऐ बनी इसराइल मेरी वो नमतें याद करो जिनसे मैंने तुम्हें सरफराज किया था, मैंने तुम्हें दुनिया की कौमों में बरगजीदगी और फजीलत अता फरमाई थी। वत्तकू यौमन ला तजज़ी नफ्सुन अन नफ्सिन शैआ, और देखो उस दिन से डरो जो यकीनन आने वाला है, उस दिन न तो कोई जान दूसरी जान के काम आएगी, वला युक़बलु मिन्हा अदल, न किसी तरह का बदला कबूल किया जाएगा, वला तन्फ़अहा शफ़ाअतु वला हुम युनसरून, न किसी की सही सिफारिश चल सकेगी और नहीं ऐसा होगा कि मुजरिमों को कहीं से मदद मिले। इन आयात में दोबारा बनी इसराइल को मुखातिब किया गया ताकि उन पर वो तमाम इनामात जो किए गए हैं गिनाए जाएं और उन्हें दीन हनीफ की तरफ मायल किया जाए। अवलन ये फरमाया कि तुम्हें हमने अपने तमाम मुआसरीन पर मादी व रूहानी फजीलत दी, सानियन उनके मौजूदा मजमूमात या बातिल अकायद से बाज रहने की तलकीन फरमाई कि तुम ये न समझो कि तुम्हारे अहबार उलमा तुम्हारे अलिया तुम्हें मुकाफात अमल के हमागीर कानून की गिरफ्त से बचा लेंगे। कुरान हकीम ने आम तौर पर शफाअत सिफारिश की नफ़ी की है और कहीं कहीं इल्ला मन अज़िन लहुर रहमान कहकर एक नौ के लोगों को मुस्तस्ना करार दिया। इसका साफ और वाजह मतलब यह है कि सिफारिश का वो मफहूम जो ये लोग समझे हुए थे बिल्कुल गैर मौजू है, यानी शरीयत की मुखालफत के बावजूद शफाअत पर भरोसा, ये महज फरेब नफ्स है जिसमें ये लोग मुबतला थे। इसलिए कुरान हकीम ने इस अकीदे की पुरजोर तरदीद की और उन्हें अमल पर आमादा किया। समरे कराम अल्लाह ताला ने इंसानों को मादी और रूहानी इनामात से नवाजा है, कहीं अनवाव अकसाम के फल फूल साग पात हवा रोशनी पानी ऐसी नेमत अता फरमाई है, तो कहीं अंबिया इकराम के जरिया किताब और हिकमत की तालीम से नवाजा है, बसारत के साथ बसीरत भी वदियत फरमाई, जिस्मानी सेहत के साथ रूहानी मसरत भी अता की है। कुरान हकीम में इरशाद हुआ, وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا, और अगर तुम अल्लाह ताला के इनामात गिनना चाहो तो हरगिज उन्हें शुमार में नहीं कर सकते। इंसानों पर लाजम है कि वह अल्लाह ताला के शुक्रगुजार बंदे बनकर रहें। शुक्रगुजारी की राह जिंदगी को नेक आमाल से आरास्ता करना है, अहकाम इलाही की पैरवी और इताअत रसूल है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी लख्त जिगर फातिमा रज़ी अल्लाह अन्हा से फरमाया था, या फातिमा बिन्त मुहम्मद सलीनी मिन माली मा शिती ला उगनी अंकी मिन अल्लाह शैया, ए फातिमा बिन्त मुहम्मद तो मेरे माल से इस दुनिया में जो चाहे मांग ले, अल्लाह की तरफ से मैं तुम्हें कुछ भी आता नहीं कर सकता, यानी तेरे आमाल ही तेरे काम आएंगे। रोज क्यामत सिर्फ और सिर्फ नेक आमाल की कीमत पड़ेगी और हर शख्स अपने आमाल के लिए जवाबदेह होगा, कोई वसीला और सिफारिश और दस्तोबाजू की कुव्वत काम न आएगी। सिफारिश सिर्फ अल्लाह ताला के हुक्म और इज़्ज़त से होगी और ये गालिबन उन लोगों के लिए जिनके आमाल में थोड़ी बहुत कमी रह गई थी। इरशाद होता है, मन ज़ल्लज़ी यशफ़ऊ इंदहू इल्ला बिइज़्निही, कौन है जो उसके जनाब में उसकी इजाजत के बगैर सिफारिश कर सके। अब अगली आयत में इब्राहिम अलैहिस्सलाम का जिक्र है, तो चलें पहले इब्राहिम अलैहिस्सलाम का मुख्तसर तारुफ सुन लेते हैं। इब्राहिम अलैहिस्सलाम जलीलुल कदर पैगंबर हैं। तौरात में आपकी उम्र 175 साल दर्ज है और जदीद तहकीक के मुताबिक पैदाइश 2160 कबल मिलादी में है। वालिद का नाम आज़र है जिसका कुरान में जिक्र आया है। आबाई वतन बाबिल या किल्दानिया है। आसार कदीम के माहिरीन ने 1922 ईस्वी की खुदाई में उस कदीम शहर के आसार दरियाफ्त कर लिए हैं। ये शहर खलीज फारस के दहाने फुरात और बगदाद के दरमियान वाक़े है। उनका सिलसिला सैयदना नूह अलैहिस्सलाम से जा मिलता है। उन पर सुहफ का नुज़ूल हुआ जो सुहफ़ इब्राहिम के नाम से मशहूर है। इरशाद होता है, इन्न हाज़ा लफ़ी सुहफ़ अल-ऊला सुहफ़ इब्राहीम व मूसा। यकीनन ये सब कुछ अगले सहीफों में भी लिखा हुआ है। इब्राहिम अलैहिस्सलाम ने बुत परस्त कौम में आंखें खोली, मगर अल्लाह ताला ने उन्हें नेमत इस्लाम से नवाजा, तौहीद की फहम व बसीरत अता फरमाई और उस पर ऐसी इस्तकामत अता की कि पूरी कौम से टकरा गए और इस्तकामत व अजीमत की लाजवाल और बेमिसाल तारीख रकम की। दावत हक का ऐलान उस शद्दमत से किया कि फर्द वाहिद को उम्मत का लकब अता हुआ है। इन इब्राहीम कान उम्मतन कानितन लिल्लाह हनीफा वलम यकुन मिनल मुशरिकीन। बिलाशुबा इब्राहिम अलैहिस्सलाम अपनी ज़ात में एक उम्मत थे, अल्लाह के फरमाबरदार और यकसू रहने वाले, सिर्फ उसी ज़ात हक के परस्तार थे और वो हरगिज़ शिर्क करने वालों में से न थे। और इसीलिए इलाहियत और खलूस के बिना पर अल्लाह ताला ने उन्हें खलील यानी दोस्त के पुरवकार लकब से नवाजा। वत्तखज़ अल्लाहु इब्राहीम खलीला, और अल्लाह ताला ने इब्राहिम को अपना दोस्त बना लिया। इसी तरह उन्हें हनीफ कहकर भी याद फरमाया, यानी ऐसा शख्स जिसने फिक्र आरज़ू और अमल व किरदार के अतबार से अपनी ज़ात को सिर्फ तौहीद और इताअत इलाही के एक नुक्ता पर मरकूज कर दिया था और हर वक्त सरापा मोहब्बत इलाही में सरशार रहते थे और ज़िंदगी का हर हर लम्हा सिर्फ उसी की रजा के लिए वक्फ था। यही एक सच्चे मुसलमान की शान है। मा काना इब्राहीम यहूदियन वला नसरानिया वलाकिन काना हनीफन मुस्लिमा। इब्राहिम न तो यहूदी थे और न ईसाई, बल्कि सबसे बेताल्लुक होकर एक अल्लाह के हो रहे थे और उसी के फरमाबरदार यानी मुस्लिम थे। सामने कराम, इब्राहिम अलैहिस्सलाम का सबसे बड़ा कारनामा यह है कि मक्का मुकर्रमा में तौहीद की शात व फरोग के लिए बैतुल्लाह की बुनियाद रखी, जिसके अनवार व बरकात से ता क़यामत अजहानों कुलूब कस्ब फैज़ करते रहेंगे और चार दांगे आलम से मुसलमान रब कायनात की किबरियाई व अजमत बयान करने के लिए वहाँ कशां कशां पहुँचा करेंगे और इसका मुशाहदा दुनिया का हर शख्स मौसम हज में कर सकता है। इब्राहिम अलैहिस्सलाम को मुख्तलिफ़ इब्तिला व आजमाइश की कठिन मंजिलों से गुजरना पड़ा और वह हर आजमाइश में बफजले ताला साबित कदम रहे। कभी पूरी बुत परस्त कौम और बरादरी से टक्कर लेकर नारा तौहीद बुलंद किया और उनके बुतों को पाश पाश कर डाला, जिसकी सजा ये दी गई कि आग के बहुत बड़े अलाव में उन्हें फेंका गया, मगर अल्लाह ताला की कुदरत से वो आग उनके लिए गुलजार बन गई। और कभी रजा इलाही के लिए अपने मौलद व मस्कन को खैर आबाद कहा कि जो हर दाई हक के लिए ज़रूरी और नागुजीर है, और कभी अपने लख्त जिगर इस्माईल और उनकी वालदा बीबी हाजरा को लक़ो दक सहरा में अपने मौला व मालिक की रजा के लिए छोड़ के चले आए, और कभी ख्वाब में अल्लाह की तरफ से इशारा पाकर इस्माईल अलैहिस्सलाम को क़ुरबान करने के लिए तैयार हो गए। इसी ईसार व फदवियत फिदाकारी व सरफरोशी के सिला में उन्हें नस्ल इंसानी की इमामत व पेशवाई अता हुई। आगे अल्लाह फरमाता है, وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنْ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامًا قَالَ وَمِن ذُرِّيَّتِي قَالَ لَا يَنَالُ عَهْدِ الظَّالِمِينَ। और याद करो कि जब इब्राहिम को उसके रब ने चंद बातों में आजमाया उन सब में पूरे उतरे तो अल्लाह ताला ने कहा, मैं तुम्हें नस्ल इंसानी का इमाम पेशवा बनाने वाला हूँ। इब्राहिम ने अर्ज किया, क्या मेरी औलाद से भी यही वादा है? इरशाद हुआ, जो जुल्म मासियत की राह इख्तियार करें उनका मेरे इस अहद में कोई हिस्सा नहीं। इब्राहिम अलैहिस्सलाम के बाद जो भी नबी आए वो मिल्लत इब्राहिमी ही के पैरोकार थे। یہی پاکیزہ اور سچا دائمی اور ابدی دین ہے اور یہی نجات کا واحد راستہ ہے۔ ملت ابراہیم کی پیروی کا متعدد مقامات پر ذکر آیا ہے اور اس سلسلے میں حنیفیت اور ملت ابراہیمی کے حوالے سے ہم نے کافی تفصیلی گفتگو کی ہے پچھلے حلقوں میں۔ آگے اللہ سبحانہ وتعالی فرماتا ہے، قالوا من ذریتی، پوچھا ابراہیم نے، اور میری اولاد میں سے سب کو یہ امامت و سیادت نصیب ہوگی۔ قال لا ینال عہد الظالمین، اللہ فرماتا ہے لا ینال نہیں پہنچے گا، یعنی جو ظلم و معصیت کی راہ اختیار کرے ان کا میرے اس عہد میں کوئی حصہ نہیں۔ جو اطاعت و فرما برداری کی راہ چھوڑ کر خواہشات نفس کی پیروی کرے تو یہ ظالم لوگ ہیں، یہ وہ ظالم ہیں جن کا اللہ کے عہد میں کوئی حصہ نہیں۔ سمجھے کرام، ابتلاء و آزمائش سے اپنے بندوں کی اخلاقی اور روحانی تربیت کرنا اللہ تعالیٰ کی سنت ہے، اس سے ان کی مخفی صلاحیتیں ابھرتی، نکھرتی اور نشو نما پاتی ہیں، پھر اس سے کھرے اور کھوٹے میں امتیاز پیدا ہوتا ہے اور یہ نرم اور سخت، خوشکن اور رنج دہ، حوصلہ افزا اور حوصلہ شکن دونوں طرح کے حالات کے ذریعہ ہوتا ہے۔ حدیث مبارکہ میں رسول اللہ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں، مومن کا معاملہ بھی عجیب ہے اور اس کے ہر معاملے میں خیر ہی خیر ہے، اور یہ مومن کے سوا اور کسی کے نصیب میں نہیں ہے۔ اگر اسے بھلائی اور راحت پہنچتی ہے تو شکر کے جذبات سے اس کا دل معمور ہو جاتا ہے اور یہ اس کے لیے فوز و فلاح کا باعث ہوتا ہے، اور اگر وہ تنگی ترشی سے دوچار ہوتا ہے تو صبر و قناعت کی تصویر بن جاتا ہے، تو یہ بھی اس کی کامیابی کا مژدہ جان افزا ہوتا ہے۔ اللہ تعالیٰ کے وفادار بندے صرف اپنے خالق و مالک کی رضا کے طالب ہوتے ہیں، وہ خواہشات نفس ہو یا قوم اور برادری کی غلط رسومات و خرافات ہوں یا ان کے غلط عقائد و نظریات ہوں، ان سب باتوں سے منہ موڑ کر حق اور سچ پر ثابت قدم رہتے ہیں، اللہ تعالیٰ کے دین پر مضبوطی سے قائم رہتے ہیں۔ ابراہیم علیہ السلام کی حق پرستی نے ہمیں یہ روشنی دی ہے کہ وفا اور حریت کی راہ میں، راہ حق میں کسی چیز کی محبت بھی آڑے نہیں آ سکتی۔ اسلام اور ایمان کی صداقت سب سے بالا ہے، اللہ تعالیٰ کی غلامی کا حق سب سے مقدم ہے، اور اپنے مالک کو راضی کرنے کے لیے کسی قسم کی قربانی سے دریغ نہیں کرنا چاہیے۔ ایسے استقامت اور ثابت قدمی پر رب کریم کی طرف سے امامت اور سیادت کی خوشخبری ملتی ہے، کامیابی اور کامرانی کی نوید سنائی جاتی ہے، اور دنیا و آخرت میں فوز و فلاح کی بشارت دی جاتی ہے۔ یہاں ابراہیم علیہ السلام کو یہ بات سمجھا دی گئی کہ لا ینال عہد الظالمین، اس میں کوئی شک و شبہ نہیں ہے کہ امامت آپ کے خاندان میں رہے گی، مگر خاندان کے ان افراد کو اس نعمت عظمیٰ سے نوازا جائے گا جو اس کے اہل ہوں گے، اور نافرمان اس سے محروم رہیں گے۔ چنانچہ ہم دیکھتے ہیں کہ ابراہیم علیہ السلام کے فرزند اسماعیل اور اسحاق علیہ السلام اس نعمت سے نوازے گئے، پھر اسحاق علیہ السلام کے بیٹے یعقوب کو اس نعمت سے سرفراز کیا گیا، اور ان سے یہ نعمت ان کے فرزند یوسف علیہ السلام کو منتقل ہوئی، اس کے بعد یہ سلسلہ منقطع ہوا۔ شعیب علیہ السلام کا تعلق قبیلہ مدین سے تھا، ان کا سلسلہ نسب بھی ابراہیم علیہ السلام سے جا ملتا ہے۔ اسحاق علیہ السلام کی نسل سے عیسیٰ علیہ السلام تشریف لائے، جبکہ سالار انبیاء خاتم النبیین محمد صلی اللہ علیہ وسلم کا سلسلہ نسب اسماعیل علیہ السلام سے جا ملتا ہے۔ سامعین کرام، نیکی اور اچھائی، یہ وہ قرآن موتی ہیں، یہ وہ اصول ہیں جو قوموں اور ملکوں پر بھی وہ صادق آتا ہے، وہ قومیں پھلتی پھولتی ہیں جو عدل و انصاف اور سچائی اور راست بازی پر قائم رہتی ہیں، اور جو ظلم و ستم، دھوکہ اور فریب، لڑائی جھگڑوں اور دنگا فساد کو زندگی کا لائحہ عمل بناتی ہیں، انہیں بالآخر صفائے ہستی سے جلد یا بدیر مٹا دیا جاتا ہے۔ قرآن حکیم نے عاد و ثمود ایسے ظالم اقوام کا ذکر بھی کیا ہے، ظالموں کے لیے نہ تو دنیا میں کوئی مقام ہے اور نہ آخرت ہی میں کوئی نجات۔ سامعین کرام، پروگرام پر سورۃ قرآن کا آج کے حلقہ اپنے اختتام کو پہنچ رہا ہے۔ جاتے جاتے ہم یہی کہیں گے سامعین کرام سے کہ قرآن حکیم سے بھرپور فائدہ اٹھانے کے لیے ضروری ہے کہ اس کی تلاوت کے وقت دل و دماغ کو حاضر کیا جائے اور سمع و بصر کو کام میں لگایا جائے، اور یہ خیال کیجئے کہ ہم آپ کا کوئی معمولی کتاب نہیں پڑھ رہے ہیں، بلکہ خالق کائنات کا کلام ہے جو اس نے رسول اللہ کے ذریعے آپ تک پہنچایا ہے صلی اللہ علیہ وسلم. ارشاد

0: والصلاة القائمة، آت محمدا الوسيلة والفضيلة، وابعث مقاما محمودا الذي وعدته.
1: FM 107 بار پیغام.
2: اللہ سبحانہ تعالیٰ کی جانب سے انسان پر دو طرح کے حقوق کی ادائیگی کا حکم دیا گیا ہے، نمبر ایک حقوق اللہ اور نمبر دو حقوق العباد. حقوق اللہ کا تعلق اللہ کے بتائے ہوئے احکامات سے ہے، جیسے نماز، روزہ، حج، زکوٰۃ وغیرہ، جبکہ حقوق العباد کا تعلق انسانوں سے ہے. قرآن حکیم میں جتنی بھی قوموں کی تباہی کا ذکر ہے، ان میں سے ایک بھی قوم کی تباہی کی وجہ روزہ، حج، زکوٰۃ چھوڑنا نہیں تھی، بلکہ کم تولنا، رشوت ستانی، انصاف نہ کرنا، کسی کا حق مارنا، ملاوٹ کرنا، کسی کو ناحق قتل کرنا تھا. اگر سادہ الفاظ میں کہیں تو معاملہ حقوق العباد کا تھا. دعا ہے کہ اللہ رب العزت ہم سب کو حقوق اللہ کے ساتھ ساتھ حقوق العباد کی ادائیگی کی توفیق عطا فرمائے. ایک بزرگ کہتے ہیں کہ بازار میں چلتے ہوئے کسی نے میرے ٹخنے پر ڈنڈے سے چوٹ لگائی. درد اور غضب کی کیفیت میں پلٹ کر جو مارنے والے کو دیکھا تو ایک نابینا اپنے ڈنڈے سے راستہ ٹٹول رہا تھا. غصے کی کیفیت فوراً شفقت اور رحم میں تبدیل ہو گئی، اور میں نے اس نابینا کا ہاتھ پکڑ لیا اور اسے اس کی منزل تک پہنچا دیا. وہ بزرگ کہتے ہیں، مجھے اس روز احساس ہوا کہ جب انسان کا نقطہ نظر تبدیل ہوتا ہے تو جذبات بھی تبدیل ہو جاتے ہیں. ہمیں آج ایک دوسرے کے بارے میں نقطۂ نظر تبدیل کرنے کی ضرورت ہے، جذبات خود ہی تبدیل ہو جائیں گے.
1: پیغام آن FM 107.
3: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں، ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. کال کریں 4488806 پر یا ای میل کریں marketing@qmc.qa.
4: سائنس کین بی فن؟ نہ، سائنس ول بی فن، کیونکہ ایکسپیریمنٹس ہوں گے تبھی تو تھیوریز فیکٹس بنیں گی، ہے نا؟ تو بس دنیا بدلتے دیکھیے ہمارے ساتھ، کیونکہ ہم کریں گے فن سائنس ایکسپیریمنٹ دوہا والے کبیر کے ساتھ، ایک ایزی اینڈ سیف انوائرمنٹ میں. سنیے اور دیکھیے ہمارے ساتھ یہ خاص شو جونیئر سائنٹسٹ، صرف FM 107 پر. دل سے دیکھیے.
5: السلام علیکم، میں ہوں کبیر FM 107 پر. جی دوہا والا، وہی پروفیسر صاحب جو جونیئر سائنٹسٹ بول کے بہت سارے ایکسپیریمنٹ کر دیتے ہیں. نہیں، میں ابھی تھوڑا سا سائنس میں تیز ہو گیا ہوں، سو آئی ہیو لٹل مور کانفیڈنٹ دین ایور. آئی ایم لٹل بٹ کانفیڈنٹ دین ایور، کیونکہ اتنے سارے ایپیسوڈس کرنے کے بعد اگر میں گنتی بھی کروں تو ہم نے 14 ایکسپیریمنٹس کر لیے ہیں ابھی تک، اینڈ اٹ ہیز بین اے رائڈ، مزہ ہی آ گیا. تو جونیئر سائنٹسٹ کا آج کا ایپیسوڈ بھی بہت بہت خاص ہونے والا ہے. شاؤٹ آؤٹ ٹو آل دا جونیئر سائنٹسٹ آؤٹ دیئر، جتنے بھی بچے ننھے سائنٹسٹ مجھے سن رہے ہیں، دس از یور ویری نائس انکل پروفیسر سائنٹسٹ، وٹ ایور یو وانٹ ٹو کال می. لیکن یہ ہم ایکسپیریمنٹس کرتے ہیں جو گھر پہ ممکن ہیں، اور یہ میں بار بار اس لیے بتاتا ہوں تاکہ آپ کو یہ نہ لگے کہ یہ ایسا گیان دے دے گا، شو کے نام میں سائنٹسٹ ہے تو بڑا ہی بھاری کچھ بتائے گا. نہیں، بھاری نہیں، بہت ہلکا. انفیکٹ اگر بچوں کو چھوڑ کے بڑے بھی کیوریس ہیں تو اس میں پارٹیسپیٹ کر سکتے ہیں، بٹ اگر آپ کے گھر میں بچے ہیں ان کے ساتھ آپ ایکسپیریمنٹ کیجیے. ایز آئی مینشنڈ ارلیئر، اٹ کریٹس اے کمراڈری جہاں پہ آپ کے بچے آپ کے ساتھ کچھ ایکٹیویٹی میں پارٹیسپیٹ کرتے ہیں، تو ایونچولی ایک کمپیشنٹ ریلیشن شپ بنتا ہے، اور بھی زیادہ کمپیشن آتا ہے اس میں. بٹ دیٹ از اپ ٹو یو. میرا تو کام ہے جی آپ کو ایک بہت ہی سمپل سا ایکسپیریمنٹ بتانا. And before I begin, social media handles pe aapko aana hai 666-22107, 666-22107. Yahan pe aaiyega. In case you do any experiment, to please hame tag zarur zarur kijiyega. Kai sare bacche messages karte hain, I love the fact ki bacche mere bhi ye wale shows bhi sunte hain, so I love it. So FM 107 Qatar, FM 107 Qatar. Aur baki aap morning mein, evening shows mein jab bhi mujhe sunen, aap mujhe feedback de sakte hain and bata sakte hain ki kaisa laga. Uske liye WhatsApp 666-22107. Chalo abhi shuru karte hain. To aaj ka show jo hai bada simple hai. Main ہمیشہ کہتا ہوں سائنس از آل اراؤنڈ اس، اتنے انٹرسٹنگ کانسیپٹس ہیں سائنس کے، اور آج میرا ایک بہت ہی فیوریٹ اور زبردست اور بہت ہی انٹرسٹنگ سائنس کانسیپٹ ہے جس کے بارے میں بات کروں گا. اٹ از کالڈ انرشیا. نام تھوڑا مشکل ہے آئی نو، اور پتا ہونے کے بعد بھی لگتا ہے یہ انرشیا کیا ہوتا ہے، لیکن یقین کیجئے کانسیپٹ بہت سمپل اور بہت ہی مزیدار ہے. سچی بات جانتے ہیں، آج کا ایکسپیریمنٹ آپ گھر پر صرف اور صرف دو چیزوں سے کر سکتے ہیں. صرف دو چیزیں، ایک آپ کو کیا چاہیے؟ سکہ، کوائن چاہیے، اور دوسرا چاہیے آپ کو اے پلیئنگ کارڈ، کوئی بھی ٹرمپ کارڈ ہو سکتا ہے جو بھی آپ کے گھر پہ ہو. اینڈ कोई लेबोरेटरी की जरूरत नहीं है, कुछ एक्सपेंसिव इक्विपमेंट लेना ही नहीं है, कोई इक्विपमेंट नहीं चाहिए, बस ये दो चीजें और काम हो जाएगा। अब शुरू करने से पहले पहले मैं एक सवाल आपकी तरफ फेंकना चाहता हूं। अगर हम एक कार्ड के ऊपर कॉइन रखें और फिर कार्ड को बहुत तेजी से खींच लें तो क्या होगा? यू माइट हैव डन दिस एक्सपेरिमेंट अ लॉट ऑफ टाइम्स। क्या होगा? कॉइन कार्ड के साथ चला जाएगा, कॉइन साइड में गिर जाएगा या कॉइन सीधा नीचे गिर जाएगा? अब जरा सोचिए, इसका जवाब छुपा है न्यूटन के मोशन के एक जबरदस्त रूल में। आपको क्या लगा मैं आर्ट्स का स्टूडेंट था? भाई साहब पढ़ाई वापस कर ली है, न्यूटन शूटन की बातें करता हूं आजकल मैं। तो अब जरा सेटअप कर लेते हैं। जैसे मैंने कहा दो ही चीजें, तो सेटअप ज्यादा मुश्किल होगा नहीं, माँ बाप को भी कोई तकलीफ नहीं होगी। दीज एक्सपेरिमेंट्स लाइक दिस स्पेशली, ये तो बच्चे खुद भी कर सकते हैं। तो आपको चाहिए क्या? एक छोटा मेटेलिक कॉइन और एक फ्लैट प्लेइंग कार्ड। वो कोई भी कार्ड हो सकता है, पोकेमोन कार्ड, रेसलिंग कार्ड, विच एवर कार्ड यू हैव, ऊनो कार्ड, एनीथिंग। कार्ड को टेबल पे आप प्लेस कर दीजिए, ठीक है? अब कॉइन को कार्ड के बिल्कुल सेंटर पर बैलेंस करिए। सिंपल स्टेप है ना, आप इमेजिन करिए। सबसे पहले कॉइन बिल्कुल आराम से रेस्ट मोड में, हाँ कोई छेड़ नहीं रहा उसको, नो तकलीफ। कार्ड हल्का और स्मूथ है। अब हम कार्ड को एक फास्ट फ्लिक देने वाले, एकदम से शॉक जैसे लाइफ देती रहती है। तो कॉइन छोटा है, गोल और चमकदार है, कार्ड हल्का है, इजीली स्लाइड हो सकता है। अगर आप घर पर ट्राई कर रहे हैं तो इंश्योर करिए कि सरफेस भी फ्लैट हो, ऐसा नहीं कि आप थोड़ा सा कर्व्ड सरफेस पर रखे हुए। तो कार्ड को प्लेस भी एक फ्लैट सरफेस पे कीजिएगा। अब एक्सपेरिमेंट मत करिए, पहले प्रेडिक्ट करिए ना, पहले आपस में मिली जुली भगत करनी है आपको। साइंस में प्रेडिक्शन जानते हैं सबसे ज्यादा जरूरी है। ऑल द थ्योरीज दैट आर रिटन ऑन द बेसिस ऑफ प्रेडिक्शन एंड देन द एक्सपेरिमेंट एंड देन द ट्रायल्स एंड फेलियर्स एंड एवरीथिंग। सो आपके ख्याल में क्या हो जाएगा? हाँ, आप समझते हैं इनर्शिया को, जब तक आप ही सोची। तो इनर्शिया को समझने के लिए सबसे पहले डेफिनेशन पे आते हैं, विच इज वेरी सिंपल। इनर्शिया का मतलब है किसी ऑब्जेक्ट का अपनी करंट स्टेट को मेंटेन करना इज इनर्शिया। काश मैं खुद का ही टीचर होता तो आज साइंस का सब्जेक्ट होता। बट या दैट इज व्हाट इनर्शिया इज, किसी भी ऑब्जेक्ट का अपनी करंट स्टेट को मेंटेन करना इज इनर्शिया। सिंपल अगर लफ्ज में बताऊं तो, अगर कोई चीज रेस्ट में है और वो रेस्ट में रहना चाहती है तो वह इनर्शिया है। अगर कोई चीज मूव कर रही है तो वो मूव करती रहनी चाहिए तो वो इनर्शिया है, जब तक कोई एक्सटर्नल फोर्स उसे चेंज ना करे। वेरी गुड।

इंसान कभी ना कभी अपनी चीजों को इससे मुताल्लिक करता है, जोड़ता है। कभी ऐसा होता है कि आपका जॉब टाइटल चेंज हो जाता है, लेकिन आप अंदर से वही रहते हैं। नया डेजिग्नेशन, नई जिम्मेदारियां, नया प्रेशर, लेकिन दिल वही होता है जो सीखना चाहता है। तो आज के प्रोग्राम में हम बात करेंगे ऐसे ही करियर ट्रांजिशंस को कॉन्फिडेंस के साथ कैसे हैंडल किया जाए बिना अपनी असली पहचान खोए। तो जनाब, जब जॉब टाइटल बदलता है तो लोग अक्सर सोचते हैं कि जिंदगी भी फौरन बदल जाती है, लेकिन असल में चेंज धीरे धीरे आता है। नया रोल आपसे नया डिसीजन, नई एक्सपेक्टेशंस और नई रिस्पॉन्सिबिलिटी डिमांड करता है। इस दौरान कंफ्यूजन होना बिल्कुल नॉर्मल होता है भाई। आज हम ये समझने की कोशिश करेंगे कि टाइटल सिर्फ काम का नाम नहीं होता, जबकि आपकी वर्थ आपके रवैये, मेहनत और सोच से बनती है। तो ये सोच ही करियर कॉन्फिडेंस की पहली सीढ़ी होती है। भाई, करियर चेंज अक्सर हमें इमोशनल तौर पर टेस्ट करते हैं। कभी एक्साइटमेंट होता है, कभी डर होता है और कभी सेल्फ डाउट। लोग आपसे ज्यादा एक्सपेक्टेशंस रखने लगते हैं और आप खुद को सबसे कंपेयर करने लगते हैं। तो इस लम्हे में जरूरी होता है सबसे पहले अपने आप से आप सच्चे रहें। हर मजबूत प्रोफेशनल कभी शुरुआत की है, कभी बिगिनर रहा ही है ना अपनी लाइफ में। तो आज ये याद दिलाया जाएगा कि ग्रोथ का मतलब सिर्फ प्रमोशन नहीं, बल्कि लर्निंग और एडॉप्टेबिलिटी भी होती है, जो वक्त के साथ डेवलप होती रहती है। तो दोस्तों, हम अक्सर अपनी पहचान को सिर्फ विजिटिंग कार्ड पर लिखे टाइटल से जोड़ते हैं, लेकिन जब टाइटल चेंज होता है तो हम खुद से पूछते हैं कि मैं हूं कौन। ये सवाल मुश्किल लगता है, लेकिन बहुत जरूरी भी है। आप सिर्फ अपनी जॉब नहीं, आप अपनी स्किल्स, अपने तजुर्बे और अपनी वैल्यूज का एक, कहते हैं ना, मजमुआ होते हैं। जब आप ये बात समझ लेते हैं तो नया रोल आपके कॉन्फिडेंस को कमजोर नहीं करता, बल्कि आपको ग्रो करने का मौका देता है। तो जनाब, मकसद सिर्फ मोटिवेशन देना नहीं है, बल्कि रियल बात दिलों तक पहुंचाना है। करियर ट्रांजिशन परफेक्ट नहीं होते हैं, बल्कि मैसी भी होते हैं। गलतियां होती हैं, सवाल उठते हैं और कभी कभी थकान भी महसूस होती है, लेकिन ये सब प्रोसेस का हिस्सा है। जब आप अपने आप को वक्त देते हैं तो क्लियरिटी आती है। आज हम इसी बात पे ज्यादा रोशनी डालेंगे और सीखेंगे कि जॉब टाइटल के चेंज को प्रेशर नहीं, बल्कि प्रोग्रेस का सिग्नल समझा जाए और अपनी ग्रोथ पर भरोसा रखा जाए। तो चलिए जी, बढ़ते हैं आगे और प्रोग्राम के दूसरे हिस्से में। अब बात करते हैं कि हु आर वी बियॉन्ड वर्क। भाई, हम अक्सर भूल जाते हैं कि हम सिर्फ अपनी जॉब नहीं होते हैं। काम हमारी जिंदगी का हिस्सा होता है, लेकिन पूरी पहचान नहीं होता। जब जॉब टाइटल चेंज होता है तो इंसान घबरा भी जाता है, क्योंकि वो अपनी आइडेंटिटी को सिर्फ काम से जोड़ चुका होता है। तो इस लम्हे पर जरूरी होता है कि हम अपने आप को काम के अलावा भी पहचाने। हम दोस्त हैं, घर के जिम्मेदार फर्द हैं, सीखने वाले हैं और सिखाने वाले हैं। जब हम अपनी पूरी पहचान को समझते हैं तो करियर चेंजेस हमें कम हिला पाते हैं और यकीन मजबूत रहता है। काम के अलावा अपनी पहचान को समझना एक प्रोसेस का हिस्सा है। ये प्रोसेस वक्त लेता है और खामोशी मांगता है। जब हम खुद को सिर्फ ऑफिस रोल से आजाद करते हैं तो हम अपनी असली सोच को सुन पाते हैं। हमें पता चलता है कि हम किस चीज से खुश होते हैं और किस चीज से थक जाते हैं। ये समझ करियर ट्रांजिशन के दौरान बहुत मदद करती है। भाई, जो लोग अपनी जिंदगी के मुख्तलिफ रोल्स को तस्लीम कर लेते हैं, वो नई जिम्मेदारियों को ज्यादा बैलेंस और सुकून के साथ निभा पाते हैं और बेहतर फैसले करते हैं रोजमर्रा की जिंदगी में। अक्सर हम देखते हैं कि लोग अपने आप को दूसरों के रोल से कंपेयर कर रहे होते हैं। दोस्तों, ये कंपैरिजन धीरे धीरे सेल्फ कॉन्फिडेंस को कम कर देता है। हर इंसान का बैकग्राउंड, हालात और अपॉर्चुनिटीज
مختلف ہوتی ہیں اس لیے بہتر یہ ہے کہ ہم صرف اپنی جرنی پر توجہ دیں جب ہم اپنی گروتھ کا حساب خود سے کرتے ہیں نا تو پریشر کم ہوتا ہے کریئر ٹرانزیشن کے وقت یہ عادت بہت ضروری ہوتی ہے کیونکہ یہ آپ کو دوسروں کی ریس سے نکال کر اپنی راہ پر چلنا سکھاتی ہے اور ذہنی سکون بھی دیتی ہے ہمیشہ کے لیے تو جناب کام کے علاوہ خود کو پہچاننا کریئر سیٹسفیکشن کی بنیاد ہوتی ہے جب آپ صرف ٹائٹل سے خوش ہونے کی کوشش نہیں کرتے تو فرسٹریشن کم ہوتا ہے آپ اپنی زندگی کے چھوٹے چھوٹے رولز کو قیمتی سمجھنے لگتے ہیں یہ رولز آپ کو ایموشنل سپورٹ دیتے ہیں اور برن آؤٹ سے بچاتے ہیں کریئر ٹرانزیشن کے دوران اگر انسان صرف جاب پر فوکس کرے تو تھک جاتا ہے لیکن جب وہ اپنی پوری زندگی کو بیلنس کے ساتھ دیکھتا ہے تو نئے رولز بھی زیادہ بہتر طریقے سے ہینڈل ہوتے ہیں اور اندر سے سکون اور ہمت ملتی ہے زندگی میں کام کے علاوہ جو رولز ہوتے ہیں دوستوں وہ ہمیں ایموشنلی مضبوط بناتے ہیں جب انسان صرف جاب پر فوکس کرتا ہے تو چھوٹی سی پرابلم بھی بہت بڑی لگنے لگتی ہے لیکن جب آپ اپنے گھر دوستوں اور پرسنل انٹرسٹ کو اہمیت دیتے ہیں تو کریئر کا پریشر کم ہوتا ہے کریئر ٹرانزیشنز کے وقت یہ بیلنس بہت ضروری ہوتا ہے یہ آپ کو یاد دلاتا ہے کہ آپ صرف امپلائی ہی نہیں بلکہ ایک مکمل انسان ہے جو محسوس کرتا ہے اپنی ہر ایک چیزوں کو جو اس کے اراؤنڈ ہو رہی ہیں اور یہ سیکھتا ہے اور گرو کرتا ہے اپنی زندگی کے ہر پہلو میں صبر ڈسپلن اور امید کے ساتھ دوستو کام کے علاوہ اپنی پہچان بنانا آسان نہیں ہوتا لیکن بہت ضروری بھی ہوتا ہے جب جاب ٹائٹل چینج ہوتا ہے تو ہم اکثر اپنی ویلیو پر شک کرنے لگتے ہیں اس شک سے نکلنے کے لیے خود کو یاد دلانا ہوتا ہے کہ آپ کی قیمت صرف پوزیشن سے نہیں آتی آپ کا رویہ سوچ اور لوگوں کے ساتھ برتاؤ آپ کو پہچان دیتا ہے اور یہ سمجھ کریئر ٹرانزیکشن کے وقت آپ کو ایموشنل اسٹیبلٹی دیتی ہے اور کانفیڈنس کو دھیرے دھیرے واپس لاتی ہے زندگی میں صبر کے ساتھ چلنے اور خود پر یقین بنائے رکھنے کے لیے ہمیشہ کے لیے دوستو کام کے علاوہ جب انسان اپنے شوق اور انٹرسٹ کو وقت دیتا ہے تو ذہنی تھکان کم ہوتی ہے کریئر ٹرانزیشنز کے دوران یہ چیز اور بھی اہمیت اختیار کر لیتی ہے اگر زندگی کا ہر حصہ صرف کام سے جڑا ہو یا کام کے ہی ارد گرد گھومے تو برن آؤٹ آسانی سے ہو جاتا ہے لیکن جب انسان اپنی پسندیدہ چیزوں کے لیے بھی وقت نکالتا ہے تو نئے رول بھی بہتر طریقے سے ہینڈل ہوتے ہیں اور دماغ فریش رہتا ہے اور وہیں وہ فیصلے بہتر ہوتے ہیں اس سے کانفیڈنس بڑھتا ہے اور زندگی میں اوور آل سکون اور بیلنس محسوس ہوتا ہے روزانہ حوصلوں کے ساتھ امید کے ساتھ صبر کے ساتھ تو کام کے لیے یا کام کے علاوہ اپنی زندگی کو سمجھنا انسان کو میچور بناتا ہے جب ہم مانتے ہیں کہ ہم صرف ایک رول میں فٹ نہیں ہوتے تو ہم زیادہ کھلے دل سے سیکھتے ہیں کریئر ٹرانزیشنز کے وقت یہ میچیورٹی بہت کام آتی ہے یہ آپ کو شرمندگی کے احساس سے دور رکھتی ہے اور اس سے بچاتی بھی ہے جب ڈر کم ہوتا ہے تو لرننگ تیز ہو جاتی ہے ایسی سوچ انسان کو لمبے عرصے تک ایموشنلی اسٹرانگ رکھتی ہے اور ہر نئی ریسپانسبلٹی کو بہتر طور پر سمجھنے میں مدد کرتی ہے اور کانفیڈنس پیشنس سیلف بلیف کے ساتھ آگے بڑھنے کا حوصلہ پیدا کرتا ہے کریئر ٹرانزیشنز کے دوران اکثر انسان پرانی پہچان کو پکڑ کر رکھ لیتا ہے لیکن جب ہم نئے رول کو قبول کرتے ہیں نا دوستوں تو اندر سے ہلکا محسوس کرنا شروع کر دیتے ہیں کام کے علاوہ اپنی زندگی کے باقی حصوں کو پہچان قبولیت کو آسان بناتا ہے جب آپ اپنے آپ کو صرف ایک ہی خانے میں بند نہیں کرتے تو سوچ کھلتی ہے اور یہی کھلی سوچ آپ کو نئے لوگوں نئے آئیڈیاز اور نئے چیلنجز کے لیے تیار کرتی ہے اور کریئر کے ہر موڑ پر اڈاپٹیبلٹی سکون اور کانفیڈنس پیدا کرتی ہے جو لمبے عرصے تک ساتھ چلتا ہے دوستو وہیں جب انسان اپنے آپ کو کام سے زیادہ سمجھنے لگتا ہے تو ایموشنل بیلنس بڑھتا ہے کریئر ٹرانزیشنز کے وقت یہ بیلنس بہت قیمتی ہوتا ہے کام کے علاوہ رشتوں صحت اور ذہنی سکون پر توجہ دینا آپ کو مضبوط بناتا ہے اس سے آپ ہر دن آفس میں بھی بہتر پرفارمنس دے پاتے ہیں
जब जिंदगी मुकम्मल लगती है तो फेलियर का डर कम होता है।